0: India 101.9 FM Raleigh Durham. Also available on 99.9 FM HD4 and 1490 AM Pakka Desi.
1: 99.9
2: Bazaar every Sunday 10 to 12 noon. Carry to Karachi, Raleigh to Rajasthan, Mumbai to Mombasa, Naples to Nepal, Missouri to Missouri, Niagara to Agra, Alabama to Allahabad, La Jolla to Lahore, Nevada to Noida, Carolina to Kerala, Chicago to Sharpur, Louisiana to Louisiana, Oregon to Aurangabad, Tashkent to Kasgan, Utah to Eta, Texas to Texla, Virginia to Varanasi, Morrisville to Mauritius, Delaware to Delhi, Oklahoma to Oakland, Dublin to Dubai, Baltimore to Butler House, Georgia to Sharjah, Florida to Murazabad.
3: Hairat zada hain. आई खबर जब बाजार से, अरे हैरत ज़दा हैं, आई खबर जब बाजार से, कागज के फूल महंगे हैं असली बहार से। दिस इज गीत बाजार रेडियो नायरा की पेशकश। वी आर योर होस्ट अफरोज ताज जान कॉलवेल एंड रवि त्रिगुड़ी, और साथ में ये भी कहता चलूं 10 से 12 सुबह 10 से 12 शाम हम आपकी खिदमत में मौजूद होते हैं इतवार के दिन।
4: यू आर लिसनिंग टू गीत बाजार ऑन रेडियो नायरा 101.9 एफएम विद न्यू डबल ब्रॉडकास्टिंग पावर, आल्सो 99.9 एचडी4 एंड 1490 एएम रॉली डरहम।
5: And don't forget to download the Radio Naira app so you can listen to Geet Bazaar and all of Radio Naira's wonderful Desi programming easily and from anywhere on your phone and other devices. The Radio Naira app can be obtained from the App Store and the Google Play Store. So it's really easy. Just download it and start listening.
3: خاتون حضرات، ہم نے جو آپ سے وعدہ کیا تھا کہ وعدے کے نغمے ہم سنائیں گے، تو لیجئے ہم وعدے کے اعتبار سے وعدوں کے نغمے آپ کی خدمت میں پیش کرتے ہیں۔ انل چوبے نے یہ نغمہ بھیجا ہے، خاص کر وعدے سے ملتا جلتا، اور اس کے بعد والا نغمہ جو آیا وہ ہے محترمہ سمرتی ٹھاکر صاحبہ کی جانب سے۔ جو میں مسکراؤں تو تم گاؤ گے، جو میں مسکراؤں تو تم گاؤ گے، محبت میں شرطیں لگاتے نہیں۔ یو آر لسننگ ٹو گیت بازار۔